मेरे हाथ में फूल है कोई असला तो नहीं, एडवांस ईद मुबारक, ईद मुबारक, ईद मुबारक अगर बोल दूं कोई मसला तो नहीं। पाकिस्तान क्या हाल है, कैसे हैं आप? ठीक हैं, खैरियत से हैं? यकीन ठीक ठाक होंगे, खैर खैरियत से होंगे और अच्छे होंगे, हसास बसास होंगे और हशाश बशाश भी होंगे। जी हाँ जनाब, एक मरतबा फिर दिल की गहराइयों से वेलकम कहते हैं आप सभी को, सबको FM 94 रेडियो दिलबर सोबी की खूबसूरत मोहब्बत भरी और एहसास से सजी इस महफिल में। कैसे हैं आप? ठीक हैं, खैरियत से हैं? यकीनन आप ठीक ठाक होंगे, खैर खैरियत से होंगे, अपनी अपनी मसरूफियात में कहीं ना कहीं जो है ना लगे हुए होंगे और इस वक्त समातों की बसारत से या समातों की बसारत के जरिए सुन रहे होंगे अपने मेहजबान ताहिर जमान की आवाज। और जनाब गर्मियों की ये सुबह ये भी मतलब जो है ना बड़ी एक अजीब तरह कैफियत होती है ना। गर्मियों की ये सुबह अजीब किस्म का मौसम और ये एक खूबसूरत किस्म की कैफियत लेकर जो है ना आता है जी। और सूरज आहिस्ता आहिस्ता ये करता है कि अपनी रोशनी फैलाता है, गलियां आबाद होने लगती हैं, बाजारों में रौनक आना शुरू हो जाती है, लोग अपने अपने कामों की तरफ जो है ना निकल जाते हैं, कोई दफ्तर जा रहा होता है, कोई दुकान खोल मतलब जो है ना खोलने की कोशिश कर रहा होता है खोल रहा होता है, कोई गाड़ी में सफर कर रहा होता है, कोई इस वक्त जो है ना खामोशी से रेडियो सुन रहा है जी। और यही रेडियो का हुसन है जनाब, ये सिर्फ जो है ना आवाज नहीं देता है, एहसास देता है और बाज़ औक़ात इंसान पूरा दिन जो है ना लोगों के दरमियान गुजार देता है लेकिन सुकून के दो लफ्ज नहीं मिलते हैं। और कभी रेडियो पर एक आवाज दिल को अजीब सा सुकून दे जाती है, यही कोशिश रहती है जनाब कि आप तक सिर्फ अल्फाज ना पहुंचे बल्कि जो है ना एहसास पहुंचे, अपनाइत पहुंचे, मोहब्बत पहुंचे और अगर किसी के दिल में जो है ना थोड़ी सी उदासी हो तो वो भी जो है ना कम हो जाए। जनाब ईद बिल्कुल जो है ना करीब है, हर तरफ जो है ना तैयारियों की रौनक है जी और बाजार भरे हुए हैं, बच्चे खुश हैं, लोग कुर्बानी के जानवर जो है ना खरीद रहे हैं और इसी के साथ साथ ये देखा जा रहा है कि अच्छा क्या मतलब जो है ना देखा जा रहा है जानवर जो है ना बड़ा मतलब तकड़ा ताजा होना चाहिए, ठीक है ना, ये चीज बहुत ज्यादा देखी जा रही है। अच्छा इसी के साथ साथ जानवरों के साथ जो है ना तस्वीर भी बनाई जा रही हैं, घरों में सफाइयां हो रही हैं जी, कपड़ों की बातें हो रही हैं, कहीं मेहंदी की खुशबू, कहीं जो है ना चूड़ियों की आवाज, कहीं बच्चों की जिद्दें और कहीं माँ बाप की मतलब जो है ना काफी सारी दुआएं। वह जनाब बड़ी ईद मतलब ये है कि बड़ी खुशियां लेके आती है और ये बड़ी ईद ना बड़ी ईद की अपनी जो है ना एक अलग खूबसूरती होती है, ये सिर्फ जो है ना एक त्यौहार नहीं होता, ये अपनों के करीब आने का एक नाम होता है, ये दिल साफ करने का नाम होता है, मोहब्बतें बांटने का नाम होता है, ये एहसास जगाने का नाम है जी। और ये ईद हमें सिखाती है कि इंसान के पास जो है ना चाहे कितना भी कुछ क्यों ना हो अगर दिल में मोहब्बत नहीं है तो खुशी नामुकम्मल है जी। और अगर दिल में मोहब्बत हो तो सादा सी जिंदगी भी जो है ना खूबसूरत लगती है जनाब। कुर्बानी सिर्फ जो है ना जानवर की नहीं होती है, कभी इंसान अपनी अनाक कुर्बान करता है, कभी अपनी जिद कुर्बान करता है, कभी अपना गुस्सा कुर्बान करता है और कभी अपनी ख्वाहिशात कुर्बान कर देते हैं किसी अपने की खुशी के लिए। असल कुर्बानी यही है कि असल मैं कुर्बानी के हवाले से अगर बात करूं तो देखें लिसनर्स, असल कुर्बानी यही असल कुर्बानी है कि मोहब्बत मतलब जो है ना बांटी जाए, मोहब्बत दी जाए। जनाब बाज लोग ईद पर बहुत ज्यादा खुश होते हैं लेकिन जो है ना लोग कुछ ऐसे भी नजर आते हैं या फिर कुछ लोग ऐसे भी मौजूद होते हैं, ऐसे भी होते हैं जो ईद के दिन खामोश होते हैं क्योंकि जो है ना उन्हें किसी की याद आ रही होती है, कोई माँ को याद कर रहा होता है, कोई बाप को याद कर रहा होता है, कोई दोस्त को याद कर रहा होता है, कोई उस इंसान को याद कर रहा होता है जो कभी इस ईद की मतलब जो है ना सबसे बड़ी खुशी हुआ करता था। बस यादें जो है ना ईद के दिन और ज्यादा करीब आने लगती हैं। लिसनर्स मेरी बात ये याद रखिएगा
کہ بعض یادیں عید کے دن جو ہے نا بہت زیادہ قریب آنے لگتی ہیں, بہت زیادہ یاد آنے لگتی ہیں. سو انسان لوگوں میں بیٹھا ہوتا ہے لیکن دل کہیں اور ہوتا ہے, مسکرا بھی رہا ہوتا ہے مگر آنکھوں میں جو ہے نا نمی ہوتی ہے. زندگی یہ زندگی ہے جناب, کبھی خوشی کبھی غمی. اور جناب یہاں یہ بات میں کرنا چاہوں گا کہ انسان انہیں احساسات کے ساتھ جینا سیکھ لیتا ہے جو اسے میسر ہوتے ہیں, جو اس کے ساتھ ہوتے ہیں. اور چونکہ جو ہے نا کل میری اور آپ لوگوں کی ملاقات نہیں ہوگی تو سوچا کہ آج دل بھر کے جو ہے نا آپ لوگوں کے ساتھ باتیں کر لیں دل بھر کے, اور دل بھر کے اسٹیشن سے. ٹھیک ہے نا جی, آج وہ سارے احساسات جو ہے نا آپ تک پہنچا دیے جائیں جو شاید جو ہے نا کل لفظوں میں نہ آ سکیں. پتہ نہیں جو ہے نا آپ مجھے یاد کریں گے یا نہیں کریں گے, لیکن میری کوشش ہمیشہ یہی رہتی ہے کہ میری آواز آپ کے دن کا ایک مطلب جو ہے نا خوبصورت حصہ بن جائے. آپ جب کبھی مطلب جو ہے ریڈیو آن کریں تو محسوس کریں کہ کوئی اپنا بات کر رہا ہے, کوئی ایسا انسان ہے جو صرف بول نہیں رہا بلکہ جو ہے نا محسوس بھی کروا رہا ہے. کیونکہ جناب ریڈیو صرف گانے سننے کا نام نہیں بلکہ ریڈیو دلوں کو جوڑنے کا ایک نام ہے, ریڈیو احساسات بانٹنے کا نام ہے, ریڈیو خاموش دوست کا نام ہے, اس خاموش دوست کا نام ہے جو ہر لمحہ جو ہے نا آپ کے ساتھ رہتا ہے. اور جناب موسم کافی جو ہے نا گرم ہو چکا ہے, اس لیے اپنا بہت زیادہ خیال رکھیے گا, اس چیز پہ آپ نے بہت زیادہ دھیان رکھنا ہے, خیال رکھنا ہے. زیادہ پانی آپ لوگوں نے پینا ہے, اور اسی کے ساتھ ساتھ یہ چیز بھی ساتھ مطلب جو ہے نا آپ لوگوں نے نوٹس رکھنی ہے یا پھر اپنے مطلب جو ہے نا مائنڈ میں رکھنی ہے, دھوپ میں کم نکلنا ہے آپ نے. اگر کہیں جو ہے نا گھومنے پھرنے جائیں بھی تو احتیاط ضرور کیجیے گا, گاڑی جو ہے نا آرام سے چلائیے گا, اور اسی کے ساتھ ساتھ موٹر سائیکل پر ون ویلنگ جیسی خطرناک چیزوں سے دور رہیے گا, کیونکہ گھر میں کوئی نہ کوئی جو ہے نا آپ لوگوں کا انتظار ضرور کر رہا ہوتا ہے. اور جناب آج کا ہمارا موضوع بہت ہی زبردست قسم کا موضوع ہے, موضوع کے حوالے سے بھی میں بات کروں گا. اچھا موضوع پہ جانے سے پہلے جو ہے نا اس طرح کرتے ہیں کہ ہم پوچھ لیتے ہیں ہمارے نئے سننے ہیں, اور اسی کے ساتھ ساتھ پرانے سننے والے کیسے ہیں. موسٹ اینڈ مور دین ویلکم جی, سوابی کے ایریا سے میری آواز براڈ کاسٹ ہو رہی ہے, ڈسٹرکٹ سوابی سے, ضلع سوابی سے, اینڈ سوابی اور سوابی کے سراؤنڈنگ ایریاز میں میری آواز کو سنا جا رہا ہے, طاہر زمان کی آواز کو سنا جا رہا ہے. موسٹ اینڈ مور دین ویلکم کہتا ہوں میں آپ سبھی کو, اور سب سے پہلے تو آپ لوگوں کو ایڈوانس میں میری طرف سے عید مبارک جی. صوفیہ کیف کی آواز میں آپ یہ ٹریک سنیے گا جی, سفر دشوار ہے لگتا نہیں ہے دل. واقعی ایسا ہوتا ہے کہ کچھ سفر جو ہے نا ایسے ہوتے ہیں کہ بہت زیادہ مطلب دیکھا جائے نا تو دشوار ہوتے ہیں, ایسے میں انسان کا دل نہیں لگتا. کیا آپ لوگوں کا بھی دل نہیں لگتا؟ یہ لگتا ہے آپ لوگوں کا دل. ہاں مجھے ایک بے وفا سے پیار ہے. کم آن.

مشكلة لتي هو أردل خريد لتي هو كرة اللين हमारे साथ दे रही हैं जी सवाबी से. ये किस तरह की कुरत लैन बात कर रही हैं आप? हाँ, मेरे ऊपर सीधा सीधा मतलब जो है ना इल्जाम लगा रही हैं कुरत लैन. जो उस्ताद अमीन ने मुनकर ने माँ हालात खराब दी बराबर ने माँ वाकई कमदन दी जला दी अख्तर गिज कमदन माँ हालात लखा बराबर ने दी जी दा बोले دیر حالات دا سی گڑ وڈ دی والا ہے کہ جب کی پیسی نہیں گن اخترم مزن کی اخترم خون نکی دس سو ہے یار چی زما کلم ہے فل کی بھی تو بیا ہم جگم دینو اختر دے جی اختر کا خطیری تیری گی کا خراب تیری گن بس تیرو با لیکن جگم دینو کوشش بکو چی لکا خطیر کو او خطر تیب سر جگم دینو اپلوانو سر جگم دین تیر کو او کو پیسی نہیں گنا نو بیا ہم جگم دینو

ट्यून को माशाल्लाह प्रोग्राम मौसम जबरदस्त है आहा टपी उदशी लखज के अंदर मैसेज बदस चा रागली बस चा मैसेज रागली दिनों ताउस भी सको है यहां دا سوک زمونگو لکش کم دے نو دا سوکنے چی اخپلوانو کی دے سی دے کنا لکا دھڑو تو چی کم دے نو دیر زیاد نیز دے دے دا غی میسیج راگ لے جی

नॉर्मल ट्यून में ले गए हैं, एक एक मैसेज करके मुझे बताएं कि किस किस को पोएट्री अच्छी लगती है, शायरी अच्छी लगती है, ताकि हम दूसरे वाले सेगमेंट में दाखिल हो जे। सलाम स्वीट भैया संगीत अस्खी ठीक ठाक ये स्वीट एंड एप्पल भैया रोजद मुबारक शाहमा हम रोजद उर्दू सॉन्ग प्लीज प्ले की ताबीर मोहम्मद मुंग सर प्रोग्राम के शामिल छुआ ताबीर दाना खुशगमदन सैंडल रुकी शिविर का ना तजगमदन सॉन्ग मा और रखा बचे। सलाम भाई वालेकुम अस्सलाम सिंगे आयजन उर सिंगा दा आओ भाई प्रोग्राम औरम जबरदस्त ज अमाया बुनेरवाला एम सलाम आओ ठूल और दुन को तजमा सैडा सलाम जी वालेकुम अस्सलाम अख्तर दी मुबारक शेराज गमदन गुवाहाटी ने मैसेज के जी मना ना शुक्रिया लाला आवाज ओके यार यो खुतोर गमदन उस्ता ठूल मैसेजनो के पूरा खाज गमदन मा लक सस मैसेजनो कतल कना नो बस सिर्फ गमदन सलाम रुरजाना सिंह ए ज तोर द पंच पीर ना बिया मैसेज डागले जी सलाम रुरजान आओ लाला आवाज ओके दे ज तोरा दीन अलावा हम गमदन ताला से दर्जी लक गमदन स लिखली शे ओखाना بس صرف گمدن داغی لکلی شی چه ز تورا دا پنج پیر نه تورا دا پنج پیر نه سلام بھائی وعلیکم السلام ایسا نہ ہو کہ آپ ناراض ہو جائیں میں آپ کو ایڈوانس میں عید مبارکباد پیش کرتی ہوں می یور سسٹر فرام ٹوپی ٹوپی سے میسج کر رہی ہیں جی پتہ نہیں یہ ہماری کون سی والی بہنا ہے چلیں میں یہ میسج یا خدا پاک انہوں نے پہلے والے میسج میں بھی یہ اپنا نام نہیں لکھا ہوا سو برائے مہربانی کر کے نام ضرور لکھا کریں ٹھیک ہے نا سو آپ کا بہت بہت شکریہ جی تھینک یو کہ آپ شامل ہوئے اور اپنے ہونے کے احساس دلوایا جی اظہر کی آواز میں میں ٹپے پروگرام میں شامل کرتا ہوں ٹپوں کا جو ٹائٹل ہے وہ پیزوان ٹائٹل ہے آئی ہوپ کہ یہ ٹپے آپ انجوائے کریں گے اچھا اظہر کے حوالے سے میں نے پہلے بھی بات کی تھی ہمارا مطلب جو ہے نا ایک کلاس فیلو ہوا کرتا تھا وہ سیم ٹو سیم مطلب 19-20 کا بھی کوئی فرق نہیں تھا نا شہریار نام تھا اور اس کی شکل ہو بہو جو ہے نا اس اظہر کے ساتھ ملتی تھی جی اور ابھی بھی ابھی تو خیر جو ہے نا وہ لڑکا کیا کرتا ہوتا ہے یار میرے خیال سے کوئی گاڑی وغیرہ چلاتا ہے شہریار میرا کلاس فیل ہو رہا ہے اور جب بھی میں اظہر کو دیکھتا ہوں نا تو مجھے مطلب اس شہریار کی یاد آ جاتی ہے ہائے ہائے کیا کہہ رہے جی کیا زبردست

0: ના નંબર નંબર તો મિલાવું શું લુ
1: ના કને જી મારો અરજદાર હતો તારા જા થાવન
0: તારા સટીમ સટીમ લરાગલી હોય તાસુ
1: મંગા યાર નહોલે જાર ગલ્યો
0: ના મળા નહોલે ખુબ નઈ રાગલે ના હબજુ ખુઝર આગલે મયો કસમ નો મજે ચોર સે મને સુકમ નો રાગલી خبر وانی بجو پر منگ نمبر ورکڑی دی موبائل نمبر مسلے جوڑی مطلب مشکل ہوئی خیر دے بہرحال ورشی اختر نفس بیا راشی اور دراروان ہفتہ خونو بل ہفتے لب انشاءاللہ دا خیر سر راولی زبے گورم انشاءاللہ مطلب مہربانی مطلب مطلب اگی تمنگ مکور کو اگی تمنگ چدنو ٹائم اور کو زنو زنو خر مور کو نو اگے چدنو بیا اگی تم مکم نہ ملاوی گی نو بدی وجہ من چدنو خبر اوران شی من سر چدنو دی لائف کال لار نور سوکر روان دی گور دین تہ پوس کو چایا د تر سو پر چد بخپل بان الالا کڑے دگن خپل بان الالا نہ کڑی لائف کال بان گور جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ شیر زمین خان فرام جگنات پخیر علی استری مشی استری مشی سنگ ہے برابر یہ مطلب مطلب صرف اور صرف قربانی مطلب مومن دیکھا بیا بیا خاص کر چار سدا کے وقت اکثر بغیر بل سنا لی دا فضل نہ دے زمنگ فضل اگیم چن کو ڈیر مو کڑے رہو کڑے کنا تو دا او کو دا خن دے دا خن نہ کنا بس مونگا می خا خلو او مونگا می خا خلو نہ اگی دے می خن الہ بل سنا خلی خبر بالکل جوڑی
1: نہ
0: زبردست زبردست هغه ټه خبره چې روړ دي مطلب لالی او تاسو تورته سرمن وستی شي کنه سرمن نشي وستلې قربانی تو بہت دلو اور داغی نے بعد بجن بس لاڑا لو بجے سب شوری سب شاجی سے بہت پروتو کہنا بہتو میں داختر پڑوس میں خوب نہ ڈر جات کو نہ اختر منز دیر وقتی کی گی استاد کے اختر من پسٹ مانی کی گی
1: جی تقریباً
0: اختر منس کو مدا اختر منز بالکل منڈی بیا منڈی ویستی دی بالکل بالکل خبر ہی خبر ہے معلومات بہ کما زمون چکم ٹیم دے دا اغین بز معلومات کما چ آیا دا غزے تو ولین دے رس در سی دلے زبتے معلومات کما تا تب انشاءاللہ نیکسٹ پروگرام کے انشاءاللہ مخا
1: او جی ریموٹ کم دے زکہ تو وسی مہاراج کسمل وغیرہ یرا کلاس سے تو دا ریموٹ ولی شاٹ
0: زبو گورم زب معلومات کما شیر زمین خان د جگنات سا سڈی ډیر زیات مہربانی قدر مند رات اوسی او اللہ در خوشاله سات وخت منګه درغلی ودا ثوابی سر تکو خیر لګړی وی دغلتی او سین دے او ماچ څنګه نو مانګه سو سین پګاړ یو ټل لیکن
1: او جی او دغه تاسو جی دغه ته دی ګال شیر ترغلی وی هغه سین دے دی تویب سے دی کم دغه درو
0: بس افسوس خبر لارا چونکہ موٹر کامیاب ہے دنیا روانی بلا خلق روانو گورے خان بالکل بالکل شیر زمین خان ڈیر ڈیر جاتا مہربانی پروگرام ٹائم ہمارا سر ختم نہیں اللہ در تک قدر من ساتھ ڈیر ڈیر جاتا مننا وعلیکم السلام شیر زمین خان دا جگنات منسر را لے او دا لائف کال لاری دا شرکت کو لو ڈیر ڈیر زیادہ مہربانی تھینک یو سو ویری مچ جی تاسو کولی شئ چې د خپل علاقې سمرم کاسمیټک جنرال میډیکل سورس دی د اغه نه سره بیل رونا وټامن سی فارمولا فیس واش څنګه جمع ذکر وکړو دغه سر ضرورت والے او دین علاوه د ډراه والے سره ما کم ذکر وکړو چې د سلوی وختو لاکھ روپو کم انعامات زموږ تقسیمېږي اغی کی مہران موٹر کا تلی شی شی بدی کم ویڈیو گانی دی غزمون دا ٹک ٹاک دلاری تا سکتے شی موٹر چی دنو غا ایچ جی ایچ یعنی اسپتال کے ولار دی او دغا موٹر دا بیلڈونا سٹیکر اور بانی مونگ چی دنو تاو کڑی دی یعنی مطلب دا بیلڈونا کی مجھ دنو بلکل انغختے را انغختے دی او گور بچی دا یکم جون بانی دا موٹر کم وینر دی اغا سو جوڑی ہی لیٹس سی کون بنے گا بلڈونا کاسمیٹ پاکستان کی جانب سے مہران موٹر کار کا ونر کون بنے گا بلڈونا کاسمیٹ پاکستان کی جانب سے عمرے کے مکمل پیکج کا ونر कौन बनेगा मोटरसाइकिल का विनर और कौन बनेगा
2: पावर में मवजना,
0: कौन बनेगा
2: बाहर में मवजना।
0: दस रोज रुद वालों विनर, दस रोज रुद में खको विनर और सोक विनर जुड़ेगी था बलहा और डेरो इनामत विनर बसू जुड़ी। लेट्स सी दक्रीमो यो डबे च बसलोर सौ रुपए बने मिलावी गए थे बिलाडोना बेटा मुनसीफ फार्मूले क्रीम लेगी दक्रीमो डबी की दाना यो नंबर रहा गले देगा नंबर जितना उड़ेर कीमती नंबर दे दगा नंबर बजान सर संभाल के देखता सुधर लरी एक दबरी एक दखेबर दश नगरी आओ कुछ गर्द सर ये डबे बजान सर संभाल के दुकानदार लबड़े बेन और कोई डबे बमुंग बसेना रोड़ी दुकान दाजे इंतजार कोई बमुंग सुमन नंबर यादू तासु बखपलो डबो की दगा नंबर गोरी के चले दगा नंबर और के रहू तलो न तासु बमुंग सर द मुख्तलिफ इनामात विनर जुट छियो खो याद लरी छी दे तक कुरान दाजी भी लेगी कुरान दाजे बता सुद कुरान दाजे पर नजर बानी गोरी दबन कोई चिना बस जमाज दनो द प्लान केसेस जो मारा बता प्लान केसेस राके रदे तो कुरान दाजी वेले की कुछ ता सु कुरान दाजी ते कुरान दाजी पर नजर बानी न गोरी न दाता सु बिया जुलम कोई क्रीम ता स्टिक ते मनम जान लवाले द खपल खाइज द बारे वाली इना माच दनो दा एक्स्ट्रा एक्टिविटीज दिस मंगो दा खास कर द पाकिस्तान पहले नहीं अगर ड्रा दा जो बदे के मंग द लाख रुपए नाम तक सिमो जी दजान रातर ख्याल साथी हैदर मुमन होम युपा दे जनरल सतालोर द बेलडो ना पैगाम आगे चाहते हो सुख बिल्कुल ना खबर दी इन शाह नेक्स्ट टाइम बेद खैर से दोबारा मुलाकात की दजान दिल ख्याल साथी द लोई अल्लाह द लोई अल्लाह द लोई अल्लाह।

बिल्कुल जनाब तुर जुल्फ का शाना शाना शाना उम्मीद है तुम बिल्कुल ठीक ठाक पीने वाला और टोल सोचे हम गा गोरी देफ 94 रेड दिलबर सोबे जे मसा शुक्रवा साउ दो सास मिलकर एम से खान लाली दीजान आहा कमल गिरी जासी भी कहना तो बिल्कुल उदू दे भी नावी तेम चिरा पास है रवि शे मिना वालो लगों दे अतरन वत पकार दे कहना ڈرخوار خصوصی اوګه وی چې کوم ملګری راشي او موټروی باندې ورته گاڑی بنشي او هغه کې فیول کم وي نو موږ ته باقاعده هدایت دي چې بالکل هغه سزا ورکړي هغه پرچا ورکړي چې ته په موټروی راختی او تاسو ری آئل چې کم دی نو کم وو تاسو ری چې کم دی سینجی کم وو نو ولې راختی په موټروی باندې